नमस्कार सम्पूर्णमा, म तपाईँकै साथी यादव मगर भने फेरि पनि सदा सिरपाक रेडियोको स्टुडियोमा उपस्थित भइसकेको छु र तपाईँहरू सुन्दै सिरपाक रेडियो 103.7 तरङ्गमा म यादव मगरसँग र सदा चाहिँ नेपाली विधिमा रहेका विभिन्न विधिलाई बजाउने क्रममा आज भने त्यस्तै केही नयाँ केही पुराना गीतहरू हामीलाई पक्कै पनि बजाउनेछु र सँगसँगै केही अरू विधिका जस्तो कि कविता यसलाई पनि हामीले प्राथमिकता दिनेछौँ र तपाईँलाई ढिलो नगरिकन आजको पहिलो गीततर्फ मलाई लान्छ है। यो पहिलो गीत स्वीकार

ज्यामिरे र बाज कलीको कथा। आज ज्यामिरेको बुवा अर्थात् राउडेको मुखियाको निधन भएको दुई दिन भएको छ र उनीहरूको चलिआएको परम्परा अनुसार आज सबैजना आफ्नो बासस्थान छोडेर नयाँ थलोमा सर्दैछन्। यता सबैलाई बसाइसराएको चटारो छ, तर बाजकली भने ज्यामिरेको खोजीमा छ।

लगाउने वेशभूषा फरक होला, तर आफ्ना अनि आफ्नोलाई गुमाउनुको पीडा सबैको एउटै हुँदो रहेछ। यही राउटे समुदायको कला, संस्कृति, माया, प्रेम र जीवनको कथा प्रेममय।

एकदमै मिठो भाकामा अनि एकदमै मिठोसँगले गाइएको गीत रहेको थियो, हाँसी बोल्थ्यो। पक्कै पनि एउटा नेपालको गीतमा एउटा छुट्टै मिठो यो खालको तालको, यो खालको भाकामा एक सुन्नु पाउँदा एकदमै त्यो छुट्टै आनन्द आइरहेको थियो। र सँगसँगै गीतले एउटा झरनालाई, एउटा पाखालाई, एउटा वनलाई, सबै कुरालाई बोकिएको गीत रहेको थियो। र अब तपाईँ अर्को विधितिर लानु पर्ने हुन्छ, र यो अर्को विधि रहेको छ कविता विधि, सिकार्नु होला नराज।

0: सिङ्गो साबुन कपडामा दलिएर अलिअलि गर्दै सिद्धिन्छ। सिङ्गो मलाई तिम्रो भएर अलिअलि गर्दै सिद्धिनु थियो। एउटा भाँडोको पानीमा साबुन पग्लिएर अर्को भाँडोमा मैलो कपडा ढाडिए जस्तै भयो। एउटै बाटो उही ठाउँ पुग्नुपर्ने हुँदा पनि गाडीका दुई चक्काहरू टाढिए जस्तै भयो। यसपालि यस्तै भयो। मेरो लागि पाउनु भनेको तिमी पाउनु थियो, कोही कतै आउनु भनेको तिमी आउनु थियो। केही नपाए जस्तै भयो, कोही नआए जस्तै भयो। जो आयो उसलाई पाउँदा केही नपाए जस्तै भयो। नपाएको माया ठुलो भन्दै आए सबैले, आफूले पनि त्यही झुट दोहोर्याए जस्तै भयो। यसपालि यस्तै भयो। सोचेको थिएँ निसम्म कहिल्यै नपुग्ने हाम्रा लामा कुराकानी लिपौला हाम्रै भित्तामा र कोट्याई कोट्याई सुनाउला। सोचेको थिएँ हाम्रो आफ्नै घरभित्र एउटा ठुलो कोक्रो होला, जहाँ हाम्रा जोडी सपना घाम थाप्दै निदाउलान्। कोक्रोमा निदाएको बच्चाका मसिना ओठहरूले आमा सम्झेर हावाको मुन्टो चुसे जस्तै भयो। सुतीको सारी मोरेर आमाले बनाएको डफल्लामा खिया परेको तिखो काप्सियो घुसे जस्तै भयो। यसपालि यस्तै भयो। बरु आँसु बनेरै सही मलाई तिम्रै आँखामा रहनु थियो। केही गरी झरी हाल्ला पनि तिम्रै काखमा झर्ने थिए। आँसु आफ्नै तर बलेसी आफ्नो नहुँदा परेलीसम्म मात्रै दर्किए जस्तै भयो। खाली हात फर्किएका परदेशीका खुट्टा घरको आँगनसम्म पुगी फर्किए जस्तै भयो। यसपालि यस्तै भयो। इज्जतको जङ्गल जोगाउन आफूलाई छाँटे जस्तै भयो। नाक जोगाउने नाममा मुटु काटे जस्तै भयो। यसपालि यस्तै भयो। झरी जाने टीका र मरी जाने जमरासँग बचाइरहने आशिष साटे जस्तै भयो। अचानकको पीडा बुझ्छु भन्दिनेले अचानकमा केही नराखी काटे जस्तै भयो। यसपालि यस्तै भयो। सारा जीवन सान्त्वना पुरस्कार पाएर जितेको अभिनय गर्नुपर्ने भयो। हाम्रो घरका गाईले सधैँ बहर मात्रै पाउँथे, तर बुवा जे पाए पनि दुध उही हो भन्दै गाईले बाछी पाएको अभिनय गर्नुहुन्थ्यो। ज्यानै लिन सिकारी गुड नजिकै आउँदा पनि ओथारा बसेको चराले नडराएको अभिनय गर्छ। अब हामी नभएको अभिनय गर्दियौ। तिमीले मलाई देख्दा नदेखेको अभिनय गर्नु, म पनि तिमीले गरेको अभिनय नदेखेको जस्तो गरौँला। तिम्रो जिन्दगीको कहिल्यै नपुरिने खाल्डो हुँ म। दाँत फुक्लेको ठाउँमा जिब्रो गइरह्यो भने खाल्डोमा हिँड्नुहुन्न भन्दै जिब्रोलाई सम्झाउनु। परेली हेरिदिने कोही कहिल्यै नभएपछि झरीमा रागा भैँसी रमाए जस्तै भयो। ढुङ्गा खोज्दा मैले तिमीलाई पाएको थिएँ, आज तिमीलाई खोज्दा ढुङ्गा पाए जस्तै भयो। यसपालि यस्तै भयो। अरू धेरै जीवनमा सँगै भए नभए पनि यसपालिको जीवनमा धेरै सँगै हुनु थियो। अब त जसलाई सम्झ्यौँ सम्झ्यौँ लाग्छ, उसैलाई बिर्सने उपाय खोज्नु छ। मन नपरेको एउटा पुरस्कारको लागि यो जीवनभरिको सजाय खोज्नु छ। नजिकै देखेर तिमी जति दौडिए पनि कहिले नभेटिने क्षितिज हुँ म। कुनै दिन साह्रै नजिक देखेर दौडिन खोजे भने पैतालाको चित्त दुखाउनुहुन्न भन्दै खुट्टालाई सम्झाउनु। हिँड्दा हिँड्दैको मेरुदण्ड मक्किए जस्तै भयो। निदाएको र मरेकोमा झुक्किए जस्तै भयो। यसपालि यस्तै भयो।
1: एकदमै मिठो कविता राइदियो नवराज पराजुलीबाट।

नमस्कार सम्पूर्णमा, म तपाईँकै साथी यादव मगर भने फेरि पनि सदा सिरपाक रेडियोको स्टुडियोमा उपस्थित भइसकेको छु र तपाईँहरू सुन्दै सिरपाक रेडियो 103.7 तरङ्गमा म यादव मगरसँग र सदा चाहिँ नेपाली विधिमा रहेका विभिन्न विधिलाई बजाउने क्रममा आज भने त्यस्तै केही नयाँ केही पुराना गीतहरू हामीलाई पक्कै पनि बजाउनेछु र सँगसँगै केही अरू विधिका जस्तो कि कविता यसलाई पनि हामीले प्राथमिकता दिनेछौँ र तपाईँलाई ढिलो नगरिकन आजको पहिलो गीततर्फ मलाई लान्छ है। यो पहिलो गीत

ज्यामिरे र बाजकलीको कथा। आज ज्यामिरेको बुबा अर्थात् राउडेको मुखियाको निधन भएको दुई दिन भएको छ र उनीहरूको चलिआएको परम्परा अनुसार आज सबैजना आफ्नो वासस्थान छोडेर नयाँ थलोमा सर्दैछन्। यता सबैलाई बसाइसराएको चटारो छ, तर बाजकली भने ज्यामिरेको खोजीमा छ।

लगाउने वेशभूषा फरक होला, तर आफ्ना अनि आफ्नोलाई गुमाउनुको पीडा सबैको एउटै हुँदो रहेछ। यही राउटे समुदायको कला, संस्कृति, माया, प्रेम र जीवनको कथा प्रेममय हो।

एकदमै मिठो भाकामा अनि एकदमै मिठोसँगले गाइएको गीत रहेको थियो, हाँसी बोल्थ्यो पक्कै पनि। एउटा नेपालको गीतमा एउटा छुट्टै मिठो यो खालको तालको, यो खालको भाकामा एक सुन्नु पाउँदा एकदमै त्यो छुट्टै आनन्द आइरहेको थियो। र सँगसँगै गीतले एउटा झरनालाई, एउटा पाखालाई, एउटा वनलाई, सबै कुरालाई बोकिएको गीत रहेको थियो। र अब नै तपाईँ हामीलाई अर्को विधितिर लानु पर्ने हुन्छ, र यो अर्को विधि रहेछ कविता विधि, सिकार्नु होला नवराज पराजय।

0: सिङ्गो साबुन कपडामा दलिएर अलिअलि गर्दै सिद्धिन्छ। सिङ्गो मलाई तिम्रो भएर अलिअलि गर्दै सिद्धिनु थियो। एउटा भाँडोको पानीमा साबुन पग्लिएर अर्को भाँडोमा मैलो कपडा ढाडिए जस्तै भयो। एउटै बाटो उही ठाउँ पुग्नुपर्ने हुँदा पनि गाडीका दुई चक्काहरू टाढिए जस्तै भयो। यसपालि यस्तै भयो। मेरो लागि पाउनु भनेको तिमी पाउनु थियो, कोही कतै आउनु भनेको तिमी आउनु थियो। केही नपाए जस्तै भयो, कोही नआए जस्तै भयो। जो आयो उसलाई पाउँदा केही नपाए जस्तै भयो। नपाएको माया ठुलो भन्दै आए सबैले, आफूले पनि त्यही झुट दोहोर्याए जस्तै भयो। यसपालि यस्तै भयो। सोचेको थिएँ निसम्म कहिल्यै नपुग्ने हाम्रा लामा कुराकानी लिपौला हाम्रै भित्तामा र कोट्याई कोट्याई सुनाउला। सोचेको थिएँ हाम्रो आफ्नै घरभित्र एउटा ठुलो कोक्रो होला, जहाँ हाम्रा जोडी सपना घाम थाप्दै निदाउलान्। कोक्रोमा निदाएको बच्चाका मसिना ओठहरूले आमा सम्झेर हावाको मुन्टो चुसे जस्तै भयो। सुतीको सारी मोरेर आमाले बनाएको डफल्लामा खिया परेको तिखो काप्सियो घुसे जस्तै भयो। यसपालि यस्तै भयो। बरु आँसु बनेरै सही मलाई तिम्रै आँखामा रहनु थियो। केही गरी झरिहाल्दा पनि तिम्रै काखमा झर्ने थिएँ। आँसु आफ्नै तर बलेसी आफ्नो नहुँदा परेलीसम्म मात्रै दर्किए जस्तै भयो। खाली हात फर्किएका परदेशीका खुट्टा घरको आँगनसम्म पुगी फर्किए जस्तै भयो। यसपालि यस्तै भयो। इज्जतको जङ्गल जोगाउन आफूलाई छाँटे जस्तै भयो। नाक जोगाउने नाममा मुटु काटे जस्तै भयो। यसपालि यस्तै भयो। झरी जाने टीका र मरी जाने जमरासँग बचाइरहने आशिष साटे जस्तै भयो। अचानकको पीडा बुझ्छु भन्दिनेले अचानकमा केही नराखी काटे जस्तै भयो। यसपालि यस्तै भयो। सारा जीवन सान्त्वना पुरस्कार पाएर जितेको अभिनय गर्नुपर्ने भयो। हाम्रो घरका गाईले सधैँ बहर मात्रै पाउँथे, तर बुवा जे पाए पनि दुध उही हो भन्दै गाईले बाछी पाएको अभिनय गर्नुहुन्थ्यो। ज्यानै लिन सिकारी गुड नजिकै आउँदा पनि ओथारा बसेको चराले नडराएको अभिनय गर्छ। अब हामी नभएको अभिनय गर्दियौं। तिमीले मलाई देख्दा नदेखेको अभिनय गर्नु, म पनि तिमीले गरेको अभिनय नदेखेको जस्तो गरौँला। तिम्रो जिन्दगीको कहिल्यै नपुरिने खाल्डो हुँ म। दाँत फुक्लेको ठाउँमा जिब्रो गइरह्यो भने खाल्डोमा हिँड्नुहुन्न भन्दै जिब्रोलाई सम्झाउनु। परेली हेरिदिने कोही कहिल्यै नभएपछि झरीमा रागा भैँसी रमाए जस्तै भयो। ढुङ्गा खोज्दा मैले तिमीलाई पाएको थिएँ, आज तिमीलाई खोज्दा ढुङ्गा पाए जस्तै भयो। यसपालि यस्तै भयो। अरू धेरै जीवनमा सँगै भए नभए पनि यसपालिको जीवनमा धेरै सँगै हुनु थियो। अब त जसलाई सम्झ्यौँ सम्झ्यौँ लाग्छ, उसैलाई बिर्सने उपाय खोज्नु छ। मन नपरेको एउटा पुरस्कारको लागि यो जीवनभरिको सजाय खोज्नु छ। नजिकै देखेर तिमी जति दौडिए पनि कहिले नभेटिने क्षितिज हुँ म। कुनै दिन साह्रै नजिक देखेर दौडिन खोजे भने पैतालाको चित्त दुखाउनुहुन्न भन्दै खुट्टालाई सम्झाउनु। हिँड्दा हिँड्दैको मेरुदण्ड मक्किए जस्तै भयो। निधाएको र मरेकोमा झुक्किए जस्तै भयो। यसपालि यस्तै भयो।
1: एकदमै मिठो कविता राखिदियो नवराज पराजुलीबाट। इज्जतको जङ्गल जगाउनु आफूलाई छाँटे जस्तै हो। पक्कै पनि कविता आफैमा यति शक्तिशाली यति बलवान हुन्छन् कि त्यसलाई सुन्दै जाँदाखेरि आफू एउटा अर्कै लोकमा आफू अर्कै एउटा समयमा पुगेको जस्तै हुन्छन्। र यो कविताले पक्कै पनि त्यो खालको एउटा याद दिलायो। र आफै नवराज पराजुली आफैमा पनि एकदमै नेपालको एउटा प्रख्यात कवि हुनुहुन्छ र सँगसँगै उहाँले एउटा छुट्टै क्षेत्र छुट्टै विधिहरूलाई पनि उहाँले मिसाएर एउटा गीत जस्ता कवितामा मिसाएर पनि उहाँले गर्नुपर्ने हुन्छ। र त्यसले गर्दा पनि उहाँको कविता उहाँको गीत भनौँ या कविता कसरी भनौँ त्यो कुरालाई एकदम मिठो बनाउने गर्छ जस्तो लाग्छ मलाई। र अब पनि अर्को गीततर्फ लान्छ है, र अर्को गीत सिकार्नु होला।

0: एकदमै मिठो रहेको थियो यो गीत, स्पेसल अहिलेको युवा पुस्तामा धेरै बजेको गीत अनि धेरै रुचाएको गीत। अहिले हालै उहाँको अर्को नयाँ गीत पनि आएको छ र एकदमै मिठो उडी उडी भन्ने गीत रहेको थियो। र मैले अर्को फेरि युवा पुस्तालाई नै रुचाइएको कवि कवितातिर मैले लान्छ है, र अर्को कविता सिकार्नु होला।
1: असफल नयाँ सुरुवात यसरी सुरु हुन्छ। भोग्दैछु न ओर्लन गाह्रो रहेछ, डाँडा काँडा न चढ्न गाह्रो रहेछ, न त आफ्ना दुश्मनहरूसँग लड्न गाह्रो रहेछ। सजिलो होला खाली पैताला आगोमै हिँड्न, तर कसैको यादहरू बोकेर अगाडि बढ्न गाह्रो रहेछ। लाग्यो दुई चार दिन आँसु बगाएपछि ठिक भइहाल्छु, बेड ठिक रहेछु। आफैसँग रिस पिर घेडा सब थोक लागेको छ, लाग्छ कति औषधि नै नपाइने खालको रोग लागेको छ। तिमी हुँदा प्रेमभन्दा खुबसुरत अरू केही लाग्थेन, तर तिमी नहुँदा हरेक चिज आज बिजोग लागेको छ। तिमी कोसँग अगाडि बढ्यो उसको गुनासो छैन, तिमी तोसँग अगाडि बढ्यो उसको चासो पनि छैन। तिमी बिना तिमीसँगको सपना उतार्न सक्दिनँ यति थाहा छ, तिमीले जसरी अर्को प्रेमी चाहार्न सक्दिनँ यति थाहा छ। तिमी गएको पनि सहन सकिरहेको छैन, तर तिमी फर्किएर आए पनि म स्वीकार्न सक्दिनँ यति थाहा छ। च्यातेर हेर यो मुटु, तिमीलाई पाउनुभन्दा ठुलो कुनै रहर भेटिँदैन। सोच्थे हाम्रो जिन्दगीभन्दा खुसी कुनै घर भेटिँदैन। इलामे बाढीले बगाएको यो मुडोलाई लागिरहन्थ्यो कि तिमीभन्दा सुरक्षित कुनै बगर भेटिँदैन। म पनि अगाडि बढ्न चाहन्छु, तिमीलाई भुलुला सिकाइदेऊ, यति सजिलै कसरी बिर्स्यौ, मलाई फर्मुला सिकाइदेऊ। म त उठ्न नसक्ने भएको छु, तिमी कसरी नाचेकी छौ, मेरा ओठ चिलाइएका छन् बिछोडपछि, तिमी कसरी हाँसेकी छौ। सानो सानो दोष आउँदा हप्ता दिन निदाउन सकिन्न तिमी, अचम्म लाग्छ थुक्न पनि मन नलाग्ने चरित्र बोकेर कसरी बाँचेकी छौ। माफ गर्नु, म यस्तै रहेँ भने झन् क्षति हुनसक्छ, दुर्गति हुनसक्छ। सिकाइदेऊ अगाडि बढ्न जे जति हुनसक्छ, बरु मलाई गुमाएको पीडामा तिमी रोइदिनु एकपटक बिन्ती, सायद तिम्रो आँसु मेरा लागि उखति हुनसक्छ। बचाइरहन्छौ भने बस्नेले हिँड्न बिर्सन्छ, गोठमै बाँधिरहे त भैँसीले पनि हिँड्न बिर्सन्छ। मिचेको छु कुनामा बाहिर डुल्न सिकाइदेऊ, पातिएको छु तिम्रा यादले छिटो भुल्न सिकाइदेऊ। के हो झुट अनि के हो सत्य बिर्सेको छु सम्झाइदेऊ, मैले आफ्नै औचित्य बिर्सेको छु। मलाई मलाई फेरि चम्किँदै अब उदाउन मन छ, तिमीलाई दाहा लाग्ने गरी मुस्कुराउन मन छ।
2: And thank you much, very much indeed to Yadav and the Nepali team for the Nepali program. And the program will return again next Wednesday night, right after the 7 o'clock news. Now, looking at the weather, we are expecting tonight winds northerly, 15 to 20 k's, becoming light during the evening. A minimum tonight of 11 and a max tomorrow of 16. At this stage, they're predicting a cloudy day with a very high chance of rain. Winds north to northeasterly and light, becoming northerly 15 to 25 k's in the morning, then increasing to 25 to 35 k's in the early afternoon. But that's an early prediction. And a max tomorrow of 16 degrees. Right now, out in the central north, Cress is on 13.8, the airport 13.2, Lowhead 13.9, and Launceston City 14.4 degrees. This is City Park Radio.